0: कजुंगड़ा के महल भी वक्त रेगी, कजुंगड़ा के महल भी वक्त रेगी, सड़े दे मर्ग मंजल तक नजदीकीगी, कजुंगड़ा के महल भी वक्त रेगी, हर सड़े द मर्ग मंजल तक नजदीकीगी, ओ खजान रशी बहार रशी उम्र तेरसी, खजान रशी बहार रशी उम्र तेरसी, दरिया बूंदे खामोश खामोश तरेगी, ओ कजुंगड़ा के महल भी वक्त रेगी, हर सड़े द मर्ग मंजल तक नजदीकीगी। इंजीनियर मसूद मंगल पर 12 बजे 9 से 1 बजे पर प्रोग्राम रुद्री में
1: बिल्कुल मैसेज बोलता हीरा मुकावर खड़े हुआ वो देखी निकल रोन से बोने वाला किम निकला
0: सबिला सुनी उदेश शुक्रिया अदा की सही दो
1: نو دا سبیلا بلا خبر ادا کنه سبیلا بیا چې کله هاندا سه سشا وی کنه نو تو دا په دلا کې چر پکلی بنوي او مو تو دا ویل هوي سبیلا شهر از کله ها سره می رسل وی کنه نو چې په موجوده مدګار ټیم شه بالکل یعنی تر دریما نو تم مدګار ټیم شه بخین نه ورغله نو بالکل عبد الله وزیر چې کینه کنه ټپه ووري دې ټپه نه مات بیا ورو دریم خپل لسنار په خدمت سي پتا کې دا راشوانه پتا کې سره ګرما زیریږي آها سبیلا اوروا او بالکل ٹانکل ٹانکل بھی کھیو دے ٹانکل وہ تو دی ٹانکل خوبی نہ کہ ٹانکل خوبی نہ ماں کی کہنا

0: बिल्कुल प्रोग्राम सुद्धा चुकिया ना बिल्कुल प्रोग्राम बिल्कुल नोर भी जेमा संदर सदा सो कई बार यो लास्ट का लोगली देना मारो बेकि मेसेज आ समली बियो जजा तो खले अस्सलाम वालेकुम वालेकुम सलाम वालेकुम सलाम जी सो खबर कर किन जना हलीमा सुल्तान दा प्रोग्राम शहर के लाई सनी माशी पखर अगले वे वेले वेले अला दा खेरो की अच्छा हमारा प्रोग्राम खुद वो रोज प्रोग्राम ना खुद खान मजे उस तल के ना अच्छा प्रोग्राम ना सरंग दे खानो हफ्ता हफ्ते वाला ना डर खानो से कवस वाला
1: हफ्ते वाला दे दा वेर इज रे गाना वाला मेरे दे चले
0: अच्छा आगा ना तो तू बिना कला ना
1: ना मरे
0: वो द इस वाला सुमर के वे सीधा तम इंतजार दे रुको जके खानो को
1: ए दरजी के इंतजार में तवा
0: का हां ए अच्छा सईद हलीम सुल्तान प्रोग्राम से मुकिम सवाल खड़ा के जवाब दे सके ना
1: सर मत जो जवाब के मुकिम जवाब
0: सरंगे
1: सर ना जरा मत जवाब के मुकिम जवाब
0: सैनो डेर जो तमन्ना बसर सलामिना की
1: ए पत्म वजीरस्थान है तपत दान तहानी और पतना दी बाहर
0: ओ ओ वोट होते चाहता वर के सलमान खान मलक अलमा से तक छुट्टी में उस्ता
1: सलमान मलक अलमा से तक दरर का वजह दरर रन हो गस्ता
0: ना हां
1: एंट्री जिनके ने साथ क्रम से सिखाते नम सर्व होड़े
0: अच्छा वो सरमे मिस पकेले से पछताना के लिए खाली डेर जो तो पछताना करियो पारिन अब लो जुरो वखा ना ए आखिर से पछताना के तू चेरता पछताना करियो सोमरा टाइम से अच्छा दो हफ्ते बस दो हफ्ते में रूप प्रोड्यूस हुई अच्छा साइडो डेर जो हमने टाइम बे किया सर खत्म ना साइडो
1: एक अमीर जान में नहीं होगा ना
0: हम सा खान मलक के अलमासे तो देवे दवा तोर के बेरा मिस्ता माड़े हो क्यों
1: ना माड़े का ना हल दर
0: अच्छा साइडो डेर जो तमने कल कल यो जहान ओचे मेदी ओ डेर जो तमने बल्ल रुर में का कि मैं खुदा से मैसेज मालिक के ना कि मैसेज दस यूनिम अल्फाज दा से अल्फाज बम्श लिखा ओचे अपल नंबर सेन का टिकटॉक नंबर बिल्कुल टिकटॉक नंबर चदा इंजीनियर एमएसडी लेकिंग ऑफिस मदद वसरा थी पदे बने मोला खफल फोटो लगे दला ओ दे बने बिल्कुल मैसेज आ तक लाई से ओचे ओ बिया दे हां दा यो मैसेज दे बार बार रिपीट कराई ओ डेर जो तमने कि यो ना डे माने कि असद एमएसडी डेर जो तमन्ना جی عمران خان وزیرم بھائی میرا تعلیم نستا بھائی زام شاہ خان اوس ٹیویشن کی اچھا سائیڈ ڈیر جتمن یو نڑون اوچے اچھا ڈیر جتمن کیوٹر شاہ خان ری بھائی زخوی وتا ووٹ نہ ور کمو مخو دواڑا خواش دے سسٹر دی او دواڑا ارمانی اچھا اچھا سائیڈ ڈیر جتمن اوچو گڈ کرما ڈیر جتمن بالکل تھنک پروگرام سے ٹائم مر سر ختم انشاءاللہ کا جون وفا کلا انشاءاللہ نیکسٹ پروگرام انشاءاللہ بہتر تر تر پرمیش پپل دکان کیا سر او پرگرام سے میکم سوال کر چے اکی میں شاید چکل ہا یعنی موت کے آواز نو کی نو بالکل اخر کی مدو دادو نو پرگرام سے بالکل سبیل سے لیکن اگے جو بالکل ٹھیک رکو فقہ تا گفٹ کنا ور کی چاہیے تا میں گفٹ یوز لے ور کر دے نو یو نڑے من یو جہان من کی سمر ہلس نر چا پرگرام سے کال پل کیا شرکت کو چا دے میسج بل کے اگے تول یو جہان من چاپ خاموش خاموش سر دا گے یو جہان من کی انشاءاللہ کوشش دا کی چیدہ شکل نکلی پرگرام سے بہتر تر دے کدے ٹانگ دی کدے کرکتی نو سارا کی سوال انشاءاللہ دے تے او تا پر اور کے جد دلوی اللہ فمان
2: تاسو اورے دا ریڈیو امن 88.4 نشریات تتی دا اورے دو ڈیرہ مننہ

से चाल बखो खाना छे टाइम बहुत बचत कहू काल तो बहुत टाइम रोबोस हुई सेमेस्ट तो बहुत टाइम रोबोस हौसो रसंदर ही छेदी दाओ बैकग्राउंड के और उस रंगे मुखवाश ना पर मैं इसी प्रोग्राम न दाए कोशिश कवाई छे पर मैं इस जगह आगामा कवाई کوشش پکاو چې افتانی مګی داسې یو پرمایشي پروګرام روړو لکه بلر دمو چې روړو او بیاګه کې تاسو خپل پرمایشونه کوي چې کوشش کوي چې ټاپک حواله سره روسای ټیک شو خامخار روسای چاته پیدا وینه ورسی او دې سره خپل انسان دماغ چې

0: It's 10 o'clock. Hourly time check is brought to you by Radio Aman. Jwan Rang Aman.
1: आप सुन रहे हैं रेडियो मन 88.4 करक, जहां मुसिकी मालूमात, इस्लामिक प्रोग्राम और एंटरटेनमेंट शो हमेशा आपके साथ रहते हैं। रेडियो मन 88.4 करक, आपकी आवाज, आपका एहसास।
2: द करक अनूर शो खा खलक द पारा द खुशाले खबर उस्तासो पा खपल खार करक की द डीरो गण बीमारो लका शुगर अरकुन निसा फालिज जुड़न बीमारी गुर्दों की कहानी त्रिख की कहानी बेऔलादी बवासीर मैदी जख्म ब्लड प्रेशर लोगन लगी दल द वजूद सुस्ती प्रास्टेट दमला दर्द द जुड़ी बीमारी और द जनानो नारिनो नूर पट औखकार बीमारों पर शमूल द हर मरज इलाज पा तसले सरा दियो तकड़ा काबिल और तजुर्बाकार डॉक्टर सईद जाकिर शाह बाचा से अपना खवलिशे सूखची डी चिमिस बी चिमिस अल चिम्पी और नूर सनदुना तरला से कौन की द पेखबर मशहूर होम्यो फिजिशियन दे द नूर मालूम द पारा पा दी नंबर राबित उकड़े 0331-32-65-340 पता याद साथे पिशावर हेल्थ मेडिकल सेंटर मलिक सिंजित मखामख सिविक प्लाजा जेल चौक खरग।
3: हमारे शराते हल्की मौसीकी और एक प्यारी सी आवाज जो आपके दिलों को सुकून दे और लम्हों को खूबसूरत बना दे। रेडियो अमन 88.4 कर आपके एहसास का साथी।
4: کلا تخنن پرختیخ کلی اخکاری
5: اسماخ کلی با ولی نخکارم چی کلا نمی صفات پیچی کریم استعمال اول شروع کردی زما دا مخنا دا دانی دا غنا ترسیری او دا مخ توروالی بلکل ختم شویدی
4: وی اللہ دوم را زر سنگا
5: اسماخ صفات پیچی کریم یو هربل او مایری پروڈکتی چی 5 دن استعمال اول سرا زما دا مخنا دولی مسلی ختم شوی
4: واہ بیاو زهم غانم چی زما مخ ستا پشان خیست شی کلا اس دارا تا ویا چ صفات بیوٹی کریم با مرتا چرتا ملوی گی
5: صفات بیوٹی کریم بس تاسو تا ہر کاسمیٹکس ان جنرل سٹور کی پا اسانی سرا ملوی